0: मैच इस खुशी वर्गी होर फिर कोई खुशी नहीं है। समझ लो सारियां खुशियां इस एक खुशी दे आले दुआले परिक्रमा कर दिया ने घूमदिया ने और प्रार्थना कर दिया ने। ए मूल खुशी है, ए बुनियादी खुशी है। और अक्सर ऐसा जो है देखने हां अधूरी रह जाती है उन्हां लोकां दी जिंदगी जिन्हां दे अंदर स्त्री अर्ध अंग ही रह गई, संपूर्ण ना हो सकी। जिन्हां दे अंदर पुरुष अर्ध अंग ही रह गया, संपूर्ण ना हो सकिया। धन गुरु नानक देव जी महाराज ने ते किसे विचारधारा नु छुपाया नहीं, सामने स्पष्ट करके कह देता है, बाली रोवे नाए भतार, नानक दुखिया सब संसार। बाली ए कुआरी कन्या जो व्याण योग हो गई है, इदा रोना होर कुछ भी नहीं है, ये संपूर्ण होना चाहती है। इदे अंदर जो अधूरा पुरुष है वो संपूर्ण होना चाहता है। इसका मूल दुख यही है, इसका प्रबल दुख ए है। जवानी दी दहलीज दे कदम रखदे ही एक पुरुष दा एक मर्द दा सब तो वड्डा दुख यही है कि उसके अंदर जो अधूरी स्त्री है वो संपूर्ण होना चाहती है। तो इस तरह समाजिक ए रिश्ता जो पति पत्नी दा है ए एक दूजे नु संपूर्ण करदा है। अगर पत्नी ने वाकई पति नु संपूर्ण नहीं किया तो उस पति दे अंदर जो अधूरी स्त्री सी वो संपूर्ण नहीं हुई, और उस पति दे अंदर उस पुरुष दे अंदर जो अधूरी स्त्री बैठी है वो अंश मां दी है, अधूरी अंश उस दे अंदर मां दी है। और जो लड़की है वो जो बच्ची है वो जो पत्नी है उस दे अंदर अधूरी अंश पिता दी है। मां बाप तो शरीर आया है तो अंश ते मां बाप दी है। तो स्त्री दे अंदर अधूरा पुरुष जो बैठा है वो अधूरा पिता ही है, और स्त्री दे अंदर जो अधूरा पुरुष बैठा है वो पिता ही है, और पुरुष दे अंदर जो अधूरी स्त्री बैठी है वो मां ही है। इंज कह लो जीवन भर पुरुष मां दी तलाश करता है, जीवन भर स्त्री पिता दी तलाश करती है। और उसनु अपने पति देच पिता दी झलक ना मिले, अपनी पत्नी देच मां दी झलक ना मिले, यकीन जानो तृप्ति नहीं आती। सारी जिंदगी अधूरापन रहेगा, खटकदा रहेगा, बोझ रहेगा। और वाकई स्त्री देच किधरे मां दी झलक मिल गई, मां दे स्वभाव दी झलक, मां दी ममता दी झलक, मां दी शफकत दी झलक, मां दी हमदर्दी दी झलक, मां दे प्यार दी झलक, मां दी कुर्बानी दी झलक जे किधरे पत्नी दे च मिल गई तो समझ लो पुरुष संपूर्ण हो गया, मुकम्मल हो गया। और इस तरह स्त्री नूं जे किधरे पति दे च अपने पिता दे प्यार दी झलक मिल गई। बाल कन्या को जैसे बाप प्यारा, भाई को अत भाई। गुरु नानक देव जी महाराज कहंदे ने कि बच्ची ए बाल कन्या पिता दी तरफ लपकदी है, ए बाहां पसारदी है, इसका मान तान पिता है, ए परिक्रमा प्यो दे आले दुआले करदी है। और प्यो दा प्यार भी अक्सर इसलिए छलकदा है, इसलिए जो है उमड़दा है। पति दे चों ए प्यार ना मिलिया, पिता दे प्यार दी झलक ना मिली, पिता दे प्यार दी शफकत ना मिली, पिता दे प्यार दा हुलारा ना मिलिया, ए स्त्री भी अतृप्त रहेगी। इस रिश्ते च ओनू कोई सुकून नहीं मिलेगा, रूहानी सुकून नहीं मिलेगा, रूहानी तस्कीन नहीं मिलेगी। और इस तरह दे रिश्ते है जो इंज कह लो पति नू पत्नी दे चो मां दी झलक नहीं मिली, और पत्नी नू पति दे चो कोई पिता दी शफकत ते पिता दी तस्वीर सामने नहीं जो है प्रगट हुई। ए रिश्तियां च अंदरूनी तौर ते दरार बनी रहिंदी है, और कई दफा हालात ऐसे हो जांदे ने बैरूनी तौर ते भी दरार प्रगट हो जांदी है, नौबत तलाक तक पहुंचती है, रिश्ते जो है टूटते ने। वास्तविक ए रिश्ता जोत दा रिश्ता है, अंदरूनी रिश्ता है, और परिपूर्ण परमात्मा ने इस ढंग दा जो है बना रखे। धन गुरु नानक देव जी महाराज इन्हां महान रिश्तियां दा जिक्र बड़े सोहने आलमाना ढंग नाल उजागर करदे ने। घर मंदर खुशी नाम की नदर तेरी परवार। हे परिपूर्ण परमात्मा, मेरा बड़ा सुंदर घर भी है, बड़ी सुंदर محل ماڑی بھی ہے، اور اس گھر دے چ اس محل ماڑیاں دے اندر میرا بہت سندر ایک پروار بھی ہے۔ میں پھر عرض کرا، منک نو صرف کھانا ہی نہیں چاہیے، صرف پینا ہی نہیں، صرف پہننا ہی نہیں، صرف منورنجن ہی نہیں، منک نو گھر بھی چاہیے، اور صرف گھر نہیں پروار بھی چاہیے۔ اگر پروار نہیں تو گھر ہی نہیں، گھر دے چ وہ بھی چاہیے جس نو کہا جائے گھر والی، گھر دے چ وہ بھی چاہیے جس نو کہا جا سکے گھر والا۔ گھر والا ہی نہیں ہے، گھر والی ہی نہیں ہے تو گھر کا دا گھر کی ہے؟ کوئی اٹاں دی ڈھیری نو گھر تھوڑی کہندے نے، کوئی پتھراں دے اکٹھ نو گھر تھوڑی کہندے نے، نہیں، گھر ہے تو اس دی شوبھا ہے گھر والے نال، گھر والی نال۔ دھن گرو نانک دیو جی مہاراج کہندے نے، ہے پریپورن پرماتما، اے جو تیری میرے تے نگاہ ہو گئی ہے، اے جو تو میرے تے اپنیاں نگاہاں سٹ دیتیاں نے، اے جو میں تیری نگاہ دے تھلے آ گیا، اے مینوں سندر محل دی پراپتی ہو گئی ہے، پروار دی پراپتی ہو گئی ہے، گھر دی پراپتی ہو گئی ہے۔ حکم سوئی تد بھاو سی ہور آکھن بہت اپار۔ دراصل منک دے پراناں وچ اے وی پیاس ہے کہ میں گھر وچ جو کچھ آکھاں میری گل ٹھکرائی نہ جائے، میرا بول قابل قبول ہوئے، ماں نو، پتا نو، پتنی نو، پتراں نو، بھراواں نو، بہناں نو، کم سے کم میری گل رد نہ کیتی جائے۔ صاحب کہندے حکم سوئی تو دباو سی ہور آکھن بہت اپار۔ اے ہی میرا حکم کرنا ہے، کیڑا؟ جڑا تیرے حکم نو پا جانا ہے، جڑا تیری رضا دا مینوں چنگا لگنا ہے، جو تیرا حکم مینوں چنگا لگن لگ پیا ہے، مانو یہی میرا حکم پیا چلدا ہے، یہی میری گل پئی چلدی ہے، میری گل کوئی رد نہیں کردا۔ دراصل ایک بہت وڈی سچائی ادھیاتمک دنیا دے وچ پرگٹ ہوندی ہے اس دن، جڑا منک پرماتما دا حکم مندا ہے جگت اس دا حکم مندا ہے، اور جو پرماتما دے حکم نو ایک پاسے کر دیندا ہے اس منک دے حکم نو بھی دنیا بہت چیر تک من نہیں سکدی، اونوں بھی نظر انداز کر دیتا جاندا ہے، اسنوں بھی ایک پاسے سٹ جاندا دیتا جاندا ہے۔ جو اس ایک دا حکم مان لیندا ہے اس دا حکم ساری کائنات تے چلدا ہے۔ تو حکم سوئی تو دباو سی اور آکھن بہت اپار، اور تے بہت کچھ کہنا ہے، بہت کچھ کہنا ہے، پر ہے پری پورن پرماتما، واسطوک تیری رضا وچ راضی رہنا، تیرے حکم نو جو ہے چنگا سمجھ کے اونوں اپنے اندر دھار لینا، تینوں پا جانا، بس یہی اپنی گل دا چلانا ہے، یہی جو ہے اسی اپنا حکم چلاندے ہاں۔ نانک سچا پاتشاہ پوچھ نہ کرے بچار، او پری پورن پرماتما سچا ہے، مالک ہے، پاتشاہ ہے، او کسی کل پوچھ پوچھ کے بخشا نہیں دیندا، دے جاندا ہے، دے جاندا ہے، کسی کھیت کل بدل پوچھ دے نہیں برسیے کہ نہ برسیے، کسی گھر کول سورج پوچھدا نہیں روشنی دئیے کہ نہ دئیے، کسی گھر دے کول چندرما پوچھدا نہیں میں اپنی کرنا کھلیراں کہ نہ کھلیراں، اور کسی منک کول پون پوچھدی نہیں تینو چھواں کہ نہ چھواں۔ مہاراج کہندے اس طرح پرماتما پوچھدا نہیں، بنا پوچھیا ہی سب کچھ دئی جاندا ہے، بنا پوچھیا ہی سب کچھ ونڈی جاندا ہے، بنا پوچھیا ہی ساریاں نعمتاں چولی دے جو ہے پائی جاندا ہے۔ آخری رہاؤ، چوتھا رہاؤ، بابا ہور سونا خوشی خوار، جت ستے تن پیڑی ہے من میں چلے بکار۔ گربانی گرامر دے مطابق ایتھے سون دے ارتھ نے ایشو عشرت، پروارک ایشو عشرت، پروارک سکھ سادھن، پروار دا سارا سکھ دا ماحول۔ بابا ہور سونا خوشی خوار، جت ستے تن پیڑیے من میں چلے وکار۔ ہور سونا، ہور ایشو عشرت، اس تو علاوہ جو سدگرو دیو جی مہاراج نے سواگ وچ دسی، اس تو علاوہ جڑی ایشو عشرت ہے، مہاراج کہندے تن نو پیڑت کر دیندی ہے، من نو روگی کر دیندی ہے۔ اے پاون پوتر واگ دھن گرو نانک دیو جی مہاراج دا ایسا ہے، چار رہاواں دے وچ زندگی دے مول سدھانت سارے دے سارے بیان کر دیتے نے، اور تے دل نال جو انہاں نو ہردے وچ وسا لوے لوک پرلوک اس دا سہیلا ہو جاندا ہے، تن دے تل تے اروگ رہندا ہے، और मन दे तल ते आनंदित होंदा है। इस तरह उसका लोक परलोक सुहेला हो जाता है और यह पंक्ति उस दे पूरी उतरती है। ए लोक सुखिए परलोक सुहेले नानक हर प्रभ आपे मेले।
1: एक ओंकार सतनाम करता पुरुख निर्भव निर्वैर अकाल मूरत अजूनी सैभं गुरुप्रसाद बेसुमार अथा अगन अतोलय

صاحب بھائی نند لال جی فارسی دے ہی عالم فاضل غزنی تو آئے، لہذا انہاں دے بول انہاں دی بانی ساری دی ساری فارسی دے چا. آپ فرمان کر دینے نشانے سکھیں این پنج حرف کاف، سکھی دیاں پنج نشانیاں پنج کاف دے حرفان دے چ بند نے. نشانے سکھیں این پنج حرف کاف کہ ہرگز نہ باشد این پنج ماف، انہ پنجاں دے چوں ایک بھی نشانی نہیں. سکھ ہرگز معافی دا خواستگار نہیں بن سکتا، اسنو معاف نہیں کیتا جا سکتا. کیڑیاں پنج نشانیاں، کڑا کار دو کاچ کنگا بدان، بنا کیس ہیچ است این جملہ نشان. کڑا کار دو کرپان، کاچ کچہرا، کنگا بدان، بنا کیس ہیچ است این جملہ نشان. پر کیسا تو بنا باقی چار نشانیاں پروان نہیں، جیسے لاڑے تو بنا برات نہیں شوبھا پاندی، کیسا تو بنا کڑا کچہرا کنگا کڑا اے شوبھا نہیں پاندا. انہاں دی شوبھا کرپان دی شوبھا، کڑے دی شوبھا، کچہرے دی شوبھا، کنگے دی شوبھا کیسا کر کے کیس مول نے. چونکہ راجے پریچھت تو سڑے دیش دے چھے کیساں دا منڈن عام چل پیا سی، پاویں سب تو پرتھم اس نے کیساں دا منڈن انہاں براہمناں دا کرایا سی جنہاں براہمناں نے راجے جنمیجے دی مہارانی دی ہس کے بے پتی کیتی. او کدرے زور دی ہوا نال نگن ہوئی تے سارے دے سارے ہس پئے. جنمیجے نے انہاں دے سر من دیتے، کچھ قتل کیتے، بتھیریاں دے سر منے. اس طرح سر نو مننا، منڈن کرنا ایک بہت وڈی سزا سی، بہت وڈی سزا. اس وقت جنمیجے نے اس سزا ہی دیتی. کلگیدر پتا نے سارا پرسنگ دسم گرنتھ وچ لکھیا ہے. پرتھم باندھ کے سب کے مونڈ مڑائے، انر اے ڈوا سی ستا کے لگائے، انہاں براہمناں نو بن کے انہاں دے سیس من دیتے، منڈن کر دیتا کہ انہاں نے گھور بے ادبی کیتی سی. پھر انہاں نو چھوڑ دیتا اتنی وڈی سزا دے کے. جنہاں نو چھوٹی سزا دیتی انہاں نو تو سزائے موت دیتی، پر جنہاں نو وڈی سزا دیتی انہاں دا منڈن کیتا، جیمدیا ہی مار دیتا. اے براہمن جدر جدر گئے، لوگاں نے پوچھیا تھوڑا جوڑا، تھوڑا داڑا، تھوڑے کیس. تو انہاں نے کیا، پتا گزر گیا، کسی نے کیا ماں گزر گئی، تا ایسا کرنا پیا، یہ سوگ دھارن کرنا پیا. اج بھی بالکل صفا چٹ منڈن کرا کے کوئی باہر آ گیا بازار وچ، ایسا سمجھا جاندا ہے یا ماں گزر گئی ہے یا پتا گزر گیا ہے. یہ منڈن سوگ دی نشانی سی، دکھ نہیں سکھانی سی، موت دا پرتیق سی. سہجے سہجے جد آدھیاتمک جیون رہا نا تے منڈن عام ہو گیا. جنمیجے نے کچھ براہمناں دا منڈن کیتا سی، انہاں کر کے انج کہہ لو سارے دیش دا منڈن ہو گیا. کیس ایک ایسی سرکشا نے، جد کوئی نام جپدا ہے، بانی پڑھدا ہے تو مستک دیچ جو شکتی جمع ہوندی ہے، رس جمع ہوندا ہے، وہ چھتی خارج نہ ہو جائے، چلا نہ جائے، کیس مدد کر دیں. کیساں دے چوں بھی نکلے نہ، جلدی نہ خارج ہوئے تو دستار مدد کر دی ہے. اس واسطے باقی پہراوا جو اسی تن تے پہنتے ہیں وہ سماجک ہے، دستار دھارمک ہے، دھارمک ہے. کیس رہت دے سرمور نے رشی منیاں دا روپ نے، مکھڑے دا داڑا پرکرتی دا دتا ہویا پرش نو شنگار ہے. جیسے اسی دیکھ رہے ہیں شیرنی دے گل وچ، اے لمبے لمبے وال نہیں، ببر شیر دے جو ہے گردن وچ نے. جتنا خوبصورت مور ہے، مور
देखनी उतनी खूबसूरत नहीं। ये लंबे लंबे पंख प्रकृति दा दित्ता होया शिंगार है। इसी तरीके दे नाल नर मुर्गा तोता कबूतर मदेन नालों ज्यादा खूबसूरत ने प्रकृति ने शिंगारे है। दाड़ा कुदरत दा दित्ता होया एक शिंगार है। इस वास्ते आदि काल तो पुरुष दी शिंगार विच रुचि नहीं रही, स्त्री दी ही शिंगार विच रुचि रही, क्योंकि उसने पुरुष दा मुखड़ा शिंगारिया होया वेख्या तो इत्थों प्रेरित होके उसने अपना मुखड़ा भी अपने ढंग नाल संवारना शिंगारना आरंभ किया। इसनों ते मनो विज्ञानिक भी तस्लीम करते ने, खैर दुनिया का सब तो खूबसूरत पुरुष अगर कोई है तो दाड़े केस वाला है, ऐसा अज दे कुछ विचारक भी मनते ने। तो सीस दे ए केस रहता विच सिरमौर रहत ने ऋषि मुनिया की रूप रेखा कला सर्वलो हर वक्त बदन नु छूंदा रहे, इस नाल शरीर दी आरोगता ते रहिंदी है, लेकिन खला विच जो अनंत बेशुमार मलीन रूहां घुम रही ने उन्हां तो भी बचाव होंदा है। कई कोट भूत प्रेत सूकर मिर्गाज तांत्रिक योगा खास करके काला तांत्रिक इसका उस पुरुष दे कोई असर नहीं जिसने अपने हाथ विच कड़ा पहनिया होया। अज ते असी देखते हैं अनुमति भी है अपने छोटे छोटे बच्चों नूं कड़ा पहनांदे ने ताकि किसी तंत्र विधि का या किसी रूह का परछावा इन्हां ते ना पवे। अज ते नवजायद बच्चे नवे जन्मे बच्चों लई मावां कड़े मंगदियां ने, अनुमति है। ऐसा दिखाई दे रहा है कि सहजे सहजे शायद सारी दुनिया इस कड़े नूं धारण कर लवे। कड़ा दाएं हाथ विच पाया जांदा है, किसी भी काम नूं करन लगे आ दाया हाथ अगे आउंदा है। एक कड़ा प्रतीक है, तू गुरु दा सिख है और तेरे हाथ विच गुरु दी दित्ती हुई यह निशानी है। इस वास्ते तेरे हाथ कदी गलत काम नूं नहीं पैने चाहिए। तो अमृत पीता है अमृत छके है, लिहाजा तेरे इस हाथ विच शराब की बोतल ना हो, तेरे हाथ किसी ते जबर ना करन, तेरे हाथ किसी दा हक ना खोवन। तो गुरु दी निशानी हाथ विच पहनी हुई है। कछहरा एक ऐसा पर्दा और इसका इतना मनोविज्ञानक मन दे असर है कि सहजे सहजे अज ते सारी दुनिया ने धारण कर लिया है। भावे ओ रूप ना होवे जो कलगीधर ने सानो दिता है, पर कुछ ना कुछ कछहरे दी बनावट जैसा ही कछहरा सारी दुनिया ने अज धारण कर लिया है और इसनों शरीर दी और मन दी एक खास लोड़ समझ लिया गया है। कंगा केसां दी सफाई लई ते है, लेकिन इस दे नाल जप तप करन तो बाद जो थोड़ी जिया दिमागी थकावट या शरीरक थकावट हो सकती है, इस कंगे दे बार बार सिर ते फेरन नाल मस्तक हौला हो जाता है और थकावट दूर हो जाती है और नाले केस समर जाते हैं। किरपान ठीक है, अज हाइड्रोजन बम तो भी मनुख अगे लंगे और कुछ तर्कशील ऐसा कहते हैं कि इस एटम बम हाइड्रोजन बम दे जमाने विच ये निक्की जी किरपान की मैंने रख दी है जो सिख जगत ने पहनी हुई है, जो कलगीधर ने दिती है और पहनना लाजमी करार देता है। दरअसल ये किरपान एक प्रतीक है, मन दे ते इसका असर है कि तू केवल संत नहीं सिपाही भी है। केस संत दा स्वरूप पेश कर देने, किरपान सिपाही दा रूप पेश कर दी है। इस तरह धन गुरु गोविंद सिंह जी महाराज ने मनुख नूं संत सिपाही बनाया।
गुरु नानक देव जी महाराज तो लेके धन गुरु तेग बहादुर साहब जी महाराज तक यतनशील रहे मनुख नूं संत बनाण विच। इसे ही संत नूं धन गुरु गोबिंद सिंह जी महाराज ने सिपाही बनाया। जद कोई संत सिपाही बनता है उसके हथों मजलूम की रक्षा होती है, मुल्क की तामीर होती है, कमजोरां की उसारी होती है। और जब कोई केवल सिपाही है संत नहीं है उसके हथ मजलूमां की गर्दन कटते हैं। चीन के एक प्रसिद्ध संत ने कहा है सिपाही दे सैनिक दे जिथे पैर जम जाते ने टिक जाते ने जमीना उत्थे उजड़ जांदियां ने बर्बाद हो जांदियां ने। सिपाही दे कदम बर्बादियां नूं जन्म देंदे ने, जन्म देंदे ने बर्बादियां नूं। अगर सिपाही संत पहले है तो उहदे कदमां नाल तामीर होंदी है मनुखता दी, उहदे कदमां नाल धरती जरखैज़ होंदी है। ठीक आख्या चीनी संत कन्फ्यूशियस ने कि जिथे रुक जाते ने सैनिक दे पैर सिपाही दे पैर उत्थे कंडे ही कंडे रह जाते ने, उजाड़ ही उजाड़ रह जाता है, बर्बादियां ही बर्बादियां जन्म लेंदियां ने। पर जिथे वो सिपाही जो संत पहले है उहदे कदमां दे राही तामीर आउंदी है, उहदे हत्थां दे राही उसारी आउंदी है और धरती हरी भरी आउंदी है, मनुख नूं इंसाफ मिलता है, कमजोर दी रक्षा होंदी है और जालम दे पैर रुकदे ने। तो इस तरह धन गुरु गोबिंद सिंह जी महाराज ने संत नूं सिपाही बनाया और सिपाही दा प्रतीक है शस्त्र, तो शस्त्र पहना दिता। किरपान इस वास्ते पहननी है कि इस छोटी जी किरपान नाल कोई मैदानी जंग विच लड़ना नहीं, पर ये छोटी जी किरपान एहसास करांदी रहे कि असी सिपाही हाँ सिपाही हाँ, और इस तरह दा अंदर वीर रस बनिया रहे तो फिर मनुख अपनी भी रक्षा कर सकदा है, कौम की भी रक्षा कर सकदा है, देश की भी रक्षा कर सकदा है और किसी तरह का भी कोई हथियार होवे उस नाल रक्षा करेगा। लेकिन सिपाही होने का भाव तो बनिया रहे, अंदर वीर रस ते बनिया रहे, वो तो ताई हो सकता है कि हर वक्त मनुख ने कोई शस्त्र पहने होवे। तो इस तरह किरपान पहनण दी धारण करने की सानू ताकीद की गई। भाई साहब भाई नंद लाल कहने निशाने सिखी ई पंज हरफ काफ के हर गिज ना बाशद ई पंज माफ कलाकार दो काच कंगा बिना बिना केस हेच अस्त ई जुमला निशान। अज दे साइंस युग दे विज्ञानिक युग दे तरखड़ी आउंदी है कि नाखून कटदे हो ये भी प्राकृतिक ने, ते की होया अगर केस कटे जा रहे ने, की होया अगर केसां दा मुंडन है, आखिर नाखूनां दा भी तो मुंडन करदे ही आ। नाखूनां दा वो हिस्सा कटिया जांदा है जो मुर्दा ने मर चुके ने, जिवें घर विच कोई प्राणी मर गया है चलाना कर गया है तो हुण मुर्दे नूं घर विच ते नहीं रखते, और घर विच रखांगे तो बदबू, घर विच रखांगे तो गलाजत, घर विच रखांगे तो सारा घर मरगट बनेगा। इस वास्ते मुर्दे नूं मरगट घाट लै जांदे आ और जला के खाक कर दे। नाखून जो मुर्दा हो जांदे ने मैल नाल भर जांदे ने और बीमारियां दे ओ जन्मदाते बनदे ने। जिंदा नाखून जो मांस दे नाल जुड़े होया है जिंदा है, उसनू कटांगे तो खून निकलेगा, उसनू कटांगे तो पीड़ होवेगी, पर जो अगे वध चुके है मैल नाल भर गया है ये तो मुर्दा है। इस नाखून नू कटना मैल नू कटना है, परे सुटना है, प्रकृति ने जब उसनू खत्म कर दिता है मुर्दा कर दिता है तो मुर्दा इस शरीर तो अंग तो